بھائی صاحب نے ایک ندی وگی جاندی نو تردیا ویکھیا, اچھل دیا چھالا مار دیا تیز وہدیا ندی نو ویکھیا, تے کبھی من ویکھدا کہندا اینو پاجڑ کدی پئی ویکھن وچ آیا. ہیمکنڈ دے راہ دے وچ گوبند کار جتھے ڈیرا ہوندا ہے اوتھے الکھنندا وگ رہی, بہت تیزی نال پانی اوپروں ہیٹھاں نو آ رہا. جی گوبند گھاٹ تو اوپر لنگ جائیے ہیمکنٹ والے پاسے نہیں, ادھر بدری ناتھ اوتھے دا وہا اور بھی تکھا. ایک سادھو نو پوچھیا سہج سبھائے, پوچھیا اے پانی اتنا تیز کیوں وگدا ہے؟ ہن بڑی سیدھی جی گل ہے کہ اترائی تو لہائی ول جائے گا تے تیز ہی وگے گا. یہ تو ہے سنسار دی برتی, لیکن سادھو کسی اور برتی نال سوچتا ہے. وہ کہندا ہے نہیں, اوپروں تیزی نال تھلے نو پانی کیول اس کر کے نہیں وگ رہا کہ اترائی تو لہائی ول جا رہے, بلکہ اس نو کاری ہے کہ جلدی تو جلدی جتھوں بچھڑے ہیں اتھے جا پہنچا. دھیان دے, پانی سمندر وچوں اٹھیا سی بدل دے روپ وچ, کچھ کدھرے وس گیا کچھ کدھرے وس گیا, کچھ بہت دور ہمالیہ دیا چوٹیاں تے آ کے برف بن کے ٹک گیا. سمندر تو بچھڑیا اس نو مہینے تے ورے بیت گئے, برف بن کے پتھر بن کے پئے نو بہت سما لنگ گیا. برسات نے مدد کیتی, تپ نے مدد کیتی, وہ برف پگھلی ہے قطرے دا روپ دھارن کیتا ہے. وہ قطرے مڑ کے دوڑ پئے نے, کدھر دوڑ پئے نے؟ اسی ساگر چ پہنچن واسطے. حالانکہ ضروری نہیں کہ سارے ساگر تک پہنچن گے, بہت سارے راہ وچ رہ جان گے. راہ دیاں نہراں تے نالے انہاں نوں کھیتاں چ پھیلا دین گے. جتن پھر ہوے گا پھر یہ بخارات دا روپ دھارن کر کے مڑ کے بدلوں دا روپ دھارن کر کے یہ اٹھن گے مڑ کے اڈن گے. سفر جاری رہے گا, پٹکنا بھی جاری رہے گی, لیکن جنی تیزی دے نال چل رہے نے یہ قطرے وہن بن کے جنی تیزی نال چل رہے نے یہ اس کر کے دوڑ رہے ہیں کہ چھتی تو چھتی ساگر چ جا کے مل جائے. جیو بھی پربھو تو بچھڑیا ہوئے, پربھو نال ملن واسطے گرو نانک نے اس نے ایک مارگ دیتا ہے. مارگ اور بھی ہے, سارے مبارک نے, سارے رستے پربھو نو ملن دے چنگے نے, نیک نے, سفل نے, مگر گرمت دا گاڑی مارگ چھوٹے تو چھوٹا سدھے تو سدھا رستہ دسیا گیا. اس راہ تے ترن والے جے تردے ہون چھتی پہنچتے ہیں. وہ جڑے تردے نے انہاں دی ایک نجماولی ہے, انہاں دے ایک اصولاں دی لڑی ہے. بھائی صاحب بھائی گرداس جی گرمت انسار وہ نجماں دی لڑی ورنن کرتے. بھائی صاحب کہندے نے گرمکھاں دا ایک صحیح رستہ ہے, پنتھ کہندے نے رستے نو پتھ نو. اسی سکھ پنتھ کہیں نا, سکھ پنتھ کا مطلب ہے سکھاں دا راہ, جس راہ تے چل کے سکھ گرو نو مل کے پربھو وچ بھید ہون دا جتن کردا ہے. گرمکھ سچا پنتھ ہے, گرمکھ دا ایک سونا سچا رستہ ہے, جس رستے تے چل کے سہج گھر تو راہ نہیں کھلوندا, سہج گھر تک پہنچن دے بھرپور جتن چ لگا رہندا. گرمکھ سچ رہ راس ہے. ہوں جہا کسی راہ ترتا ہے وہ اصول نے دھرم کے راہ ترن والے واسطے سب تو پہلا پرارتھنا آدھی, شردا بھری پرارتھنا آدھی, ارداس آدھی. پوچھیا گرسکھ کی گرمت کے مارگ سے چلن والے کی رہراس کی ہے, ارداس کی ہے؟ آپ سودر پڑھنے ہر کیرت ہمری رہراس. اتے کہندے نے گرمکھ کی سچی ارداس یہ ہے, بلکہ رہراس سے ایک ارتھ ہو رہی ودوان کرتے ہیں. وہ کہندے نے یہ فارسی کے شبد تو بنیا ہے جنوں کہندے ہیں رہراست. راست کہندے نے صحیح, سجا بھی کہندے ہیں جنوں پر رائٹ کہندے ہیں, فارسی والے بھی راست ہی کہندے. اے رائٹ سجے نو بھی کہندے نے, رائٹ ٹھیک نو بھی کہندے نے. فارسی والے بھی راست سچے نو بھی کہندے نے, صحیح نو بھی کہندے نے تے سجے نو بھی کہندے نے. رہے راست دا مطلب ہے صحیح رستہ. رہے راست تو رہراس بنیا, جویں ارض داشت تو ارداس بنیا. ارض داشت دا مطلب ہوندا ہے بینتی کرنا, ارض کرنا. ارض داشت بدل کے ارداس ہو گیا, رہ راست بدل کے رہراس ہو گیا. بھائی صاحب کہندے نے, بھائی گرداس جی کہندے نے, گرمکھ سچ رہ راس ہے, پیری پے پا خاک جے ہوئے گرو کے چرنی لگ کے نمرتا دا پنج بن کے مٹی ہی ہو جائے.
गुरु चरणा की खात ही हो जाए कि भला भाई जी धर्म के मालिक ते चलन वालों के अपने अपने असूल ने सिख का भी असूल है गुरमुख का भी असूल है ते हर धर्म वाले ने हर धर्म वाले ने इशनान नूं बड़ी महत्ता दिती है गुरमत विच भी कहा गया गुरमुख नाम दान इशनान भाई साहब जी सिख का नहाना की सिख का इशनान की ते भाई साहब कहंदे ने गुरसिख का इशनान गुरमुख का इशनान यह है कि निरा बाहरों ना अपने आप नूं साफ करे ये निरा साबण दे नाल शरीर नूं ना साफ करे धन गुरु नानक कहंदे भरिया हाथ पैर तन देह पानी धोतै उतर सुखे मूत पलीती कपड़ होए दे साबुन लईऐ ओ धोए इसे तरह भरिया मत पापां के संग ओ धोपै नावे के रंग शरीर गंदा हुंदा है कपड़े गंदे हुंदे ने साबण नाल साफ कर लैंदे मन गंदा हो जावे ते नाम दे रंग नाल धोता जांदा है साफ करना मन भी जरूर साफ करना भाई साहब कहंदे ने गुर मत लै गुरु की मत लै के माड़ी मत दुरमत कुमत नूं अंदरों धो के बाहर कढ दिंदा है सिख दा असली नहाउणा तां इह वैसे तां सिख वास्ते है कर इशनान सिमर प्रभ अपना मन तन भय अरोगा तू बाहरला इशनान करेगा तेरा शरीर अरोग रहेगा तू मन दा इशनान पाणी द्वारा करेगा तेरा मन अरोग रहेगा इस दोहरी अरोगता वास्ते दोहां पक्खां तों हाइजीनिक पक्ख नाल मन की हाइजीन इस गल विच है कि मनुख मन नूं पापां तों साफ रखे ते तन की हाइजीन इस गल विच है कि इस नूं गंदगी तों साफ रखे अज नारे लगदे ने शहरां नूं साफ रखो गलियां नूं साफ रखो घरां नूं साफ रखो शरीर नूं भी साफ रखो लेकिन जे मन साफ ना कीता ते बाहर दी सफाई बेकार होके रह जाए भाई साहब कहंदे ने गुरमत लै दुरमत मर धोवे अच्छा भाई जी यह तां हो गया इशनान हो गया हुण पूजा करेगा धर्म दे मार्ग ते चलण वाले दी पूजा भी तां कोई हुंदी है गुरमुख किस चीज की पूजा करेगा भाई साहब कहंदे ने गुरमत अनुसार कहंदे ने गुरसिखी का पूजना गुरसिख पूज पिरम रस भोवे गुरसिख गुरसिख की ही पूजा करे क्योंकि गुरसिखा अंदर सतगुर वरते जो सिखा नूं लोक सोचे सो गुर खुशी आवे जिन्हें गुरु की खुशी लैनी हो गुरसिखा की खुशी लवे गुरसिखा की पूजा सेवा करने वाला गुरु की पूजा सेवा करता है वैसे साहब कलगीधर पातशाह जिसने सिखा ने पूछा सी नंदेड़ विखे महाराज जी पातशाह ने कहा सी गुरसिखो करनी पूजा अकाल की दीदार खालसे का परचा शब्द का जिन्हां ने पूजा करनी है अकाल पुरख की पूजा करनी मगर अकाल पुरख तां नजर नहीं आउंदा किहदे विचों करी साहब कहन लगे सिख की पूजा करोगे गुरु की पूजा होगी गुरु की पूजा अकाल की पूजा है कि महाराज फिर जिदे चरनी ला चले हो गुरु ग्रंथ साहब के मत्था टेकन वास्ते कह रहे हो यदि पूजा नहीं करनी साहब कहन लगे यदि निरी पूजा नहीं करनी निरे धूप दीपदा देंदे रहना इनू समझना इस शब्द विच भाई साहब की इस पौड़ी विच अंतली तुक सार तुक है साध संगत गुर शब्द विलोव है गुर संगत नाल रल के गुरमुख गुर शब्द नूं रिड़के नाम प्राप्त करन वास्ते नाम दा मखण लैण वास्ते नाम दा रस लैण वास्ते गुरमुख गुर शब्द नूं रिड़के हुण जिहड़ा गुरमुख माफ करना गुरमुखी नहीं पढ़िया उह गुर शब्द नूं किवें पढ़ेगा असीं सारा कुछ चार चार पंज पंज ज़बानां पढ़ लैंदे आं हिसाब पढ़ लैंदे आं बड़ा कुछ पढ़ने आं लेकिन गुरमुखी पढ़ने वास्ते जो सिख नूं वक्त नहीं ना समझ लेना अजे इस राह ते तुरन दा जतन नहीं कर रहे नीयत बनी नहीं अजे गुरमुखी पढ़नी ते गुरमुख बन के गुरसिखी दे विच प्रवेश करना गुरबाणी नूं विचार सहित पढ़ना गुरबाणी नूं समझण दा जतन करना महाराज पंचम पातशाह नूं सिखां ने पुछिया सी महाराज बाणी पढ़न ते की लाभ ने साहिब गुरु अर्जन साहिब ने दस्सिया सी जिहड़ा इच्छा रख के पढ़ेगा ध्यान देना इच्छा रख के पढ़ेगा सो पदार्थ पाएगा असी आम तौर ते इच्छा रख के पढ़ने हैं असी बाणी पढ़ने हैं कोई ना कोई मकसद सामने होता महाराज कहंदे ने मकसद पूरे हो जाने जिहड़ा इच्छा रख के पढ़ेगा उहदे मकसद पूरे रखो ते महाराज कहंदे ने जो विचार सहित पढ़ेगा सो ज्ञानवान हो जिहड़ा बाणी नूं ध्यान नाल विचार के पढ़ेगा वह आप बंदा बड़ा समझ वाला अकलमंद ते प्रभु नूं समझण वाला हो जाएगा विचार सहित पढ़ेगा सो ज्ञानवान होवेगा प्यार सहित पढ़ेगा सो मेरे नेड़े होवेगा श्रद्धा सहित पढ़ेगा सो प्रभु के नजदीक होवेगा गुरसिखां ने प्यार नाल भी पढ़िया श्रद्धा नाल भी पढ़िया
विचार नाल भी पढ़े है, इच्छा करके भी पढ़े, लेकिन सब तो श्रेष्ठ वो है कि विचार सहित और श्रद्धा सहित कट्ठा पढ़िया जाए। विचार ते श्रद्धा जिथे रल जान उथे गुरमुखताई गुरसिखी शुरू होंदी। भाई साहब पूजा तां हो गई गुरसिख दी। धन गुरु नानक जिस वेले सालसराय कोल पहुंचे ने, पहुंचे तां किस तरह आप जानदे, भाई मरदाना हीरा लै के पहुंचे। सालसराय ने 101 रुपया उस हीरे की भेटा रख दिती, कहिंदा मैं मुल नहीं पा सकता। हालांकि मुल पाउण वालियां ने गाजरां मूलियां भी पाया सी, मठियाई का शेर देण नूं भी तैयार सन, मगर जौहरी ने मुल नहीं पाया। वह कहने लगा एडा कीमती हीरा दा मुल नहीं पाया जा सकता, 101 रुपया भेटा दे सकना। मेरे बजुर्गों ने कहा सी कदे इहो जिहा हीरा वेखे ते भेटा रख दे। भाई मरदाना भेटा लैके पहुंचे, एक दो फेरे भाई मरदाने दे वजे सालसराय महाराज के चरणा च हाजिर होया। अपने नौकर नूं नाल लैके दुकान बंद करके महाराज के चरणा विच आ गया। बड़े वचन विलास होए, कई दिन महाराज फिर इहदे घर विच टिके। उही सालसराय धर्म सालसराय जौहरी की धर्मशाला मुड़के साहब कलगीधर पातशाह का जन्म स्थान बन गई। पटना साहब विखे पवित्र स्थान से महाराज कुछ दिन टिके। वह कुछ दिन टिकिया टिकिया सालसराय के नौकर अधरके नूं ज्ञान हो गया, उन्हूं मस्तियां प्राप्त हो गई। सालसराय ने वेखिया कि मेरा नौकर इस वेले बड़े उच्चे मंडलों च उडारियां ला रहे। हथ बन के कह लगा साहब नूं, धन गुरु नानक साहब सच्चे पातशाह नूं कह लगा, पातशाह आपने अपने सेवक ते मेहरां कीतियां ने, मेरे इस चाकर ते मेरे इस नौकर ते बड़ी कृपा कीती है, इनू ज्ञान बख्शिया, इनू नाम बख्शिया, इनू बड़ी उच्ची सुरत बख्शी है, मेरे ते भी कृपा करो। धन गुरु नानक कह लगे, भाई असी तां हुण चले आ, हुण तू इहदे चरनी पै जा, ध्यान दे, हुण तू इहदे चरनी पै जा। कह लगा महाराज नौकर दे चरनी पाउंदे हो मालिक, मेरे कोलों लै के खांदा है। धन गुरु नानक हस पए, कह लगे रुपये तेरे कोलों लै के ए खांदा रहा है, नाम इहदे कोल लै के तू लै लै। ऐस वेले नाम वल्लों इह धनवंत है, रजिया होया, इह इत्थों पहला प्राप्त करके रजिया होया। रुपये तेरे कोल सन ते मंगदा रहा, लैंदा रहा, चाकर बनिया रहा, लेकिन जे नाम लैना ही भाई असी तां चले आ सालसराय, जे नाम लैना है।